सखी काजल हार तमोल सब किछ साजिया सोलह किए सिंगार के अंजन पाजिया जे घर आवे कंत सब किछ पाइये हरे हां कंते बाज सिंगार सब बिरथ आ जाइए। पंजे पातशाह धन गुरु अर्जुन देव दाता जे साई घर नहीं आया ता सिंगार किस देखे ते गुरु नानक दा प्यार अंदर आके नहीं वसया तो दुनियावी पदार्थ किसे लिखे नहीं किसे लिखे हरी दे दिल खिच पई लभदा लभदा इस माता कोल पहुंच गया। आ बेटा फरीद अज किवें आए मां मैं सुने तू दस देंदी है अज रब टुटा है या अज रब रुस गया मैनू भी दस रब नू मनाण वास्ते कई तरह दियां गालना गालियां पर मेरा साई अजे नहीं मनीजिया रुसिया फिरदा है पर तू दस। तो इस माता ने किया बेटा फरीद बैठ जा बैठ गया। तो माई प्राप्ति वाली सी प्राप्ति वाली बाबा जी बचन कर रहे सन भाई गुणा दा पूजन गुणा दा पूजन कई माइया ऐसिया उच्च जीवन वालिया सिमरन वालिया जिन्हां दे दर्शन कीते चेते आउंदा है सतनाम सूरबीर माता भागो वर्गी ए वी इहो जी कहन लगी फरीद की पुछदा है मां मैनू यह दस वे रब टुटदा किवें। इस माई ने कहा फरीद जिस दिन किसे साई दे प्यार वाले दे दर्शन हो जाए किसे बख्शी रूह दे दर्शन हो जाए किस दिन खुदा परस दे दर्शन हो जाए साई दे चरना नाल जिसका मन जुड़िया है फरीद जिस दिन उस महापुरुष दे दर्शन हो जाए वो समझ लै के अज मेरे उत्ते रब तुठा है आखो श्री वाह रब तुठे दी निशानी है रब तुठे दी ओए किरपाल स्वामी मेरे स्वामी किरपाल हो गया तो दिता की हजूर फरमाउंदे ने होए किरपाल स्वामी मेरे संता संग चाहे त्यागी है चाहे गृहस्थी है ग्रस्त मैं चिंत उदास अहंकार नरक स्वर्ग फिर अवतार चाहे किस कर्म बाबा जी बख्शिश कर दे सन भाई ए तो दात है जिसनू मिल जाए तो समझिए अज रब तुठे रब तुठे दी ए निशानी संता संग विहार। अच्छा मां साई दे प्यारियां दे दर्शन होए लाभ की होया इस माई ने कहा तीन लाभ प्राप्त होंदे पहला ता बख्शियां रूहां दे दर्शन करके जीवन च ठंड पै जांदी उठ फरीदा गवन कर दुनिया वेखण जा मत कोई बख्शिया तुद मिले तू भी बख्शिया जा दर्शन करके साध के संग नहीं किच काल दर्शन पेटत होत निहाल किसे माया तारी दे दर्शन करो ना ओदी अमीरत दा असर पैंदा मन चंगी खार सूट चंगा पाया है हथे विच चंगी अंगूठी पाई है हीरे वारी फिर ओदी अमीरत दा असर पैंदा पर ए अमीरत ए झूठी अमीरत ए सदा रहण वाली नहीं दुनियावी तन ए असर रहण वाला नहीं हजूर कहना काचा तन संचे मूर गवार जिसने इस तन नु सब कुछ समझ इस तन दा खंडन नहीं है ए ना कोई समझे पर प्यारी साध संगत निर्वाह मात्र बाबा जी कहंदे सन इस दी भी लोड़ है पर असलियत भी तो सच्चे धन दी लोड़ है इस तन नु पानी डोब देंदा है अग साड़ देंदी है चोर चुक ले जांदा है पर जिन को सच्चा तन है इस तन को तस्कर जोए न साके ना उचक्का ले जाए इन कोई चुक नहीं सके अग्न न दहे पवन नहीं मगने तस्कर नेड़ ना आवे राम नाम धन कर संचौनी सो धन कतो न जावे हमरा धन माधो गोविंद धरनी धर कबीर जी कहंदे ने यह सार धन कही है जिन्हों को ए तन है ना
انہاں دے درشن کیتیاں وی اثر پیندا ہے. کیڑی چیز دا؟ اے سچا تن ہے نام روپی انہاں نے جپیا مہاپرشاں نے ہردے تے بٹھایا ہے نامی نو. جس ویلے انہاں دے درشن کردے ہاں چیتے آؤں دا ہے ستنام آوے صاحب چت چت آؤں دا ہے. کس طرح چت آؤں دا ہے؟ حضور کہندے آوے صاحب چت تیریاں پگتاں ڈٹھے ہاں تیریا پگتا. تو فرید پہلا لا وے, دوجا لا مہاپرشاں دے بچن سن لے, کمائی والے بچن پرمیسر پرین بچن. بابا جی کہندے سن جڑے مہاپرشاں دے بچن ہوندے نا پرمیسر پرین ہوندے. جو جو بچن سنیے من پرمیسر نال جڑدا جاندا ہے. اتم سلوک ساد کے بچن املیک لال اے رتن سنت کماوت ہوت ادھار آپ ترے لوکے جس دوجا لاب. تیجا لاب خرید اے ہے کہ پھر ہتھی مہاپرشاں دی سیوا کر لیا کو کبیر سیوا کو دو بھلے. کبیر جی نے نرنا کر دیتا ہے جی سیوا کرنی ہے نا تو دو بھی مہاراج کنا کنا دی. تو کبیر جی لکھ دین کبیر سیوا کو دو بھلے, ایک سنت ایک رام. تو کسی نے کیا مہاراج بھگت جی رام دی سیوا تو کریے کیونکہ رام نال ملنا ہے, اس تو وچھڑے ہیں اپنے کیتے کرما انسار ہے انو ملنا ہے اونی تو سیوا کریے. پر سنتاں دی سیوا کیوں کری؟ تو کبیر جی کہندن اس واسطے کرنی ہے سنتاں دی سیوا کہ اس رام دی پراپتی واسطے اس تائیں دی پراپتی واسطے جپنا پے گا ستنام شری واہ. تو نام سانو کون جپان گے؟ کیونکہ نام ایک نامی دے ملن دا سادھن ہے اور کوئی سادھن نہیں. کہو نانک اے تت بچارا بن ہر بھجن. ایک ویری بابا جی سے نانک سر دیوان لگا سی چھاما نا, تو راگی سنگھ نے تارنا پڑی بن ہر بھجن نہیں چھٹکارا دیکھ لے وچار کر کے. بھائی سنتا سنگھ جی ہے راگی ہوندے سن وڈیاں بابے والے. بابا جی براگن لگا کے بیٹھے سن, براگن رکھ دیتی. کہنے لگے راگا سیا کی پڑے آئی. بابا جی بن ہر بھجن نہیں چھٹکارا دیکھ لے وچار کر کے. بابا جی کہنے لگے دیکھ لے آنکھوں سے ہی بھائی اجے دیکھن دی گنجائش ہے؟ اجے سوچن دی گنجائش ہے؟ نہیں بھائی, او تا سوچ وچار سب کچھ ساڈے باپو نے کر دیتی ہے. ہوں سانو سوچن دی لوڑ نہیں, سانو وچار کر دی. بابا جی کہنے لگے جتنا سما وچار کران گے او سما ضائع جائے گا کیونکہ مالک نے پہلے ہی وچار کر دیتی ہے. کیڑی؟ کہو نانک اے تت وچارا بن ہر بھجن نہیں چھٹکارا. ہوں اسی کیوں وچار کریے؟ تو بابا جی کہنے لگے پڑھو کی بن ہر بھجن نہیں چھٹکارا دیکھیا وچار کر کے. پہلے ہی وچار ہویا پہ پدار تو پہلے ہی وچار ہویا پہ ان کی وچار کر. تو پیاری سات سنگت اے جگتیاں مہاپرشاں تو مل دیاں, جگتی نال ہی سارا کم چل رہا ہے. ہر ایک چیز دی جگتی ہے, نام جپن دی بھی جگتی. تائیوں تو سنگت